0: तुमको लाश तुमको वावी
1: ते मानना नहीं अंडरकिन आरा इकोलोजिक वालों ने मानना नहीं अंडरकिन आरा इकोनॉमिक फारू जानवे मानो फेरुवना जान जो कहते ने ते चारे आरुवना फुटने जो फा आताकु जा जाऊं afahana mampandroso ny olona manodidina valan-javaboary afahana ihany koa mametraka fa hoe ny fisiana valan-javaboary dia tsy fanerenan'ny olona hiaro fa fanampinan'ny olona amin'ny velotenany andavanandro.